अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राजसपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
0: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा रासोपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले रासोपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै रासपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्र स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले छेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी
6: प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 बैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल।
7: नदिने किन नदिने पर्यो त? हाउसमा त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहिन्छ, भूमिका प्रभावकारी बन्नु परेन।
6: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443। पाटन हाई स्कूल।

0: बाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसाय संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक्य बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो। तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्यदिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्यदिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सृजना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक अधिक व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा संचालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट दुई प्रहरी सहित तीन घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने खोज पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने खोज पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीका अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुतिन जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुतिन महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौ मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
1: साझा खबरमा अब खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोल रहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जित निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जित रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
0: सांसदका लागि स्वकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
4: संघको जुन छ नि त इन्डिया माइनस संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा छ। हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ। कानून पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
0: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थमा।
4: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
0: कतिजना त्यो चाहियो सांसदलाई?
4: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न। डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई। उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि। दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न, हुनु पर्यो नि त।
0: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
4: यो कामको बाँडफाँट हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभएको अन्त कसरी हो?
0: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
4: विज्ञ के होला भन्ने?
0: अलिक कानून सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
4: जनता त भन्नु जनताले चुनेर आएको प्रति धेरै बुझेको हुन्छ कि त्यो कानून पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदम उ छु कि
0: तर फेरि

0: निवेदन पर्यो त उहाँहरूलाई पनि आवश्यक छ. आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छैन त बढी छ नि त उनीहरूको
1: भनेपछि सुकिएको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ.
0: उनीहरूलाई उकुस मुकुस छ क्या कति बेला विस्फोट हुन्छ थाहा भएन कि उकुस मुकुस छ.
1: भनेपछि सरकारले सुकिए दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै
0: नदिने किन नदिनु पर्यो त हाउस त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहियो नि त भूमिका प्रभावकारी बन्नु परेन.
1: सुकिए यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो कसरी त्यो स्वकीय नियुक्ति गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ जिम्मेवार बन्नुपर्छ
0: त्यसको विधि छ विधिलाई पक्रेर कामहरू गर्ने नि त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ उसले के गरेछ र त्यस्तो गरेको आसुम छैन किन यस बारेमा सचेत रहनुपर्ने कुरै छ.
1: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
2: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण 3,000 उजुरी परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै
1: जनादेशको सम्मान सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता भूराजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता
2: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
2: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो भोलि 4 खेल हुने.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि खराब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्. एउटा खुल्ला मैदान जस्तो देखिन्छ त्यहाँ 3 व्यक्तिहरू छन्. एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ दुईटा हात फिजाएर नजिकै रहेका 2 व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्. माथि यस्तो लेखिएको छ बोलायो भन्दैमा खुरुक्क जाने होइन झ्याप्प पक्राउ पर्ला नि भन्दैछु.
2: हवस् प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

प्रयत्न गरे। यद्यपि सन्दुक यरूशलेममा ल्याउने काम उचित र सही भए तापनि उसले यो गलत तरिकामा ल्याउनलाई प्रयत्न गरे। केवल दाउदले मात्र यरूशलेमलाई सन्दुकको स्थानको रूपमा चुनेनन्, तर परमेश्वर स्वयंले पनि त्यो उही जग्गाको चुन्नु भएको थियो। यसकारण सन्दुक यरूशलेममा ल्याउने काम अति नै महत्वपूर्ण थियो। तर समस्या चाहिँ यो थियो कि दाउदले यो गलत तरिकामा ल्याउने प्रयास गरे। परमेश्वरले उसलाई गन्तीको पुस्तकमा निर्देशन दिनुभएको थियो कि सन्दुक खाली कोहात वंशीका छोराहरूले आफ्नो कानमा बोक्नु पर्दछ। त्यसलाई यरूशलेममा पुर्याउने काममा कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो, अर्थात त्यस सन्दुकलाई लैजान कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो। मित्र, आज परमेश्वरको वचन दिने काम सजिलो छैन। धेरै मानिसहरू सोच्दछन् कि प्रभुको काम केही प्रकारको वनभोज र केही आनन्दित कुरा हो। मित्र, यो कदापि सजिलो कुरा होइन। परमेश्वरको वचन परमेश्वरको जनहरूद्वारा बोकिनु पर्दछ। रोमी 10 अध्यायको 17 पदले भन्छ, विश्वास सुनाईबाट र सुनाई परमेश्वरको वचनबाट आउँछ। परमेश्वरले उहाँको वचनको प्रचारको आशिष दिनुहुन्छ। पाउल निरन्तर आफ्नो भनाईलाई जारी राख्छन्, भन्छन् कि तिनीहरूले सुन्नुपर्नेछ, तर कसरी तिनीहरूले प्रचारक बेगर सुन्नेछन्। पाउलले यो पनि भन्छन् पहिलो कोरन्थी 1 अध्यायको 18 पदमा, क्रुसको सुसमाचार नाश हुनेहरूको निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूको निम्ति परमेश्वरको शक्ति हो। परमेश्वर चाहनुहुन्छ कि मानव जातिले सुसमाचार मानव माध्यमद्वारा सुनेको। उहाँले यो खुला आकाशमा ठूलो अक्षरमा लेख्नुहुन्न ताकि मानिसहरूले देख्न सकुन्, सुन्न सकुन्, बुझ्न सकुन्। मित्र, उहाँ आशा गर्नुहुनेछ कि हामी प्रत्येक विश्वासीले उहाँको सन्तानले सुसमाचार प्रचार गरेको। अहिले यो 15 अध्यायमा दाउद सन्दुकलाई यरूशलेममा सही तरिकामा ल्याउन गइरहेका छन्। पहिलो इतिहास 15 अध्यायको 1 पदमा भनिएको छ, दाउदले आफ्नो निम्ति दाउदको शहरमा महलहरू बनाए औ परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। अनि 2 पदमा भनिएको छ, त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दुक बोक्नु पर्छ भनी तिनले उर्दित दिए, किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए। मेरो यो प्रश्न हो, दाउद, तिमीले यो पहिले नै किन गरेनौ? यदि तिमीले यो ठिक तरिकामा पहिले नै गरेको भए निश्चय नै तिमीले त्यस निराशमय अनुभवमा भएर जानुपर्ने थिएन। मित्र, त्यही नै तरिकामा हामी धेरैले सिक्दछौ। मित्र, आगे 3 पदमा भनिएको छ, त्यसपछि त्यसको निम्ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्दुक ल्याउन दाउदले सबै इसरायललाई यरूशलेममा भेला गराए। दाउदले सोचे कि सबै इसरायलीहरू परमप्रभुको सन्दुक यरूशलेममा ल्याउन जम्मा भेला गराउन महत्वपूर्ण थियो। अनि परमेश्वरले पनि सोच्नुभयो कि यो महत्वपूर्ण कुरा थियो। यो नै एक कारण हो उहाँले यो पहिलो इतिहासमा रेकर्ड गर्नुभयो, जुन यो ऐतिहासिक अवधिको उहाँको दृष्टिकोण हो। अहिले दाउद सन्दुकलाई सही तरिकामा लैजान तयारी हुन्छन्। 15 अध्यायको 4 पदमा भनिएको छ, तिनले हारूनका छोराहरू र लेवीहरूलाई एकसाथ भेला गराए। त्यसपछि उसले प्रत्येक परिवारको एकजनालाई मुख्य अगुवा चुन्दछन् र प्रत्येक परिवारबाट त्यस काममा संलग्न हुनको निम्ति मानिसको संख्या पनि दिन्छन्। 11 र 12 पदमा भनिएको छ, अनि दाउदले सादोक र एबियातार पुजारीहरूलाई यी लेवीहरूका साथमा बोलाई पठाए, उरियल, असाया, युएल, समया, एलियल र
अमिनादाब। अनि बाह्र पदमा भनिएको छ, र तिनीहरूलाई भने, लेवीहरूका परिवारहरूका प्रधानहरू तिमीहरू हौ, तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इसरायलका परमेश्वरले सन्दुक ल्याऊ। दाउदले सन्दुकको निम्ति स्थानको तयार गरे, तर हामीलाई ठिक ठिक तरिकामा भनिएको छैन कि त्यो स्थान कहाँ थियो, के यो अरनौका खलामा थियो। पछिबाट दाउदले त्यस स्थानको किने जहाँ मन्दिर बनिनु पर्ने थियो। यो मोरिया भन्ने पर्वतको पर्वत श्रेणीमा थियो, अनि त्यो स्थान जहाँ अब्राहमले इसहाकलाई बलि चढाउन लागेका थिए। त्यो पवित्र श्रेणी, त्यो पर्वत श्रेणी वा माला यरुसलेममा भएर गलगोथासम्म फैलिएको छ, जुन स्थानमा ख्रिस्टलाई क्रुसीकरण गरिएको थियो, र त्यो गलगोथा उही पर्वत श्रेणीमा स्थित छ। मेरो विचारमा दाउदले सन्दुकको निम्ति तयार गरेको स्थान चाहिँ मोरिया पर्वतमा थियो। बाह्र पदमा भनिएको छ, तिनीहरूलाई भने, लेवीहरूका परिवारहरूका प्रधानहरू तिमीहरू हौ, तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इसरायलका परमेश्वरको सन्दुक ल्याऊ। अनि तेह्र पदमा भनिएको छ, पद तेह्रमा, किनभने तिमीहरू पहिलो पल्ट त्यहाँ उपस्थित नभएकोले परमप्रभु हाम्रा परमेश्वर हामी माथि क्रोधित हुनुभयो, किनकि हामीले गर्नु परे अनुसार उहाँको अगुवाई हामीले खोजेनौ। तपाईँले यादै होला कि दाउदले सर्वप्रथममा परमेश्वरलाई दोष लगाएका थिए। उसले सोच्यो कि उज्जाको जीवन लिने काममा परमेश्वरले ठूलो गल्ती काम गर्नुभयो, तर उसले यो कुरा थाहा पाए कि तिनी स्वयं नै गलत गरिरहेका थिए। र अहिले के तपाईँले बार बार यो अभिव्यक्त दोहोरिएको ध्यान दिनुभएको छ? इसरायल

0: अनि 15:15 पदमा भनिएको छ, र परमप्रभुको आज्ञा अनुसार मूसाले तोके झैं आफ्ना काँडमा डण्डाले बोकेर परमेश्वरको सन्दुक उठाएर ल्याए। हामी जान्दछौ कि दाउद संगीतकार थिए र यस हर्षित उत्सवको समयमा संगीत सही उत्सव मनाएको चाहे। अनि 16 पदमा भनिएको छ, त्यसपछि दाउदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरू जो आफ्ना आफ्ना बाजा सारांगी बीणा र खैजडीमा हर्षको संगीत बजाउनमा निपुण थिए तिनीहरूलाई नियुक्त गर्नु भनी हुकुम गरे। मित्र, हामी जान्दछौ कि दाउद संगीतकार थिए र यस हर्षित उत्सवको समयमा संगीत सहित उत्सव मनाउन चाहे। यो अति नै महान दिन थियो जब परमेश्वरको सन्दुक यरूसलेममा ल्याइयो। यो नै दाउद यरूसलेममा आउने कामको निम्ति महान उच्च पोइन्ट थियो। परमेश्वरले अरू त के, दाउद यरूसलेम आएर यबुसीहरूबाट यसको कब्जा गर्ने कामको रेकर्ड गर्नुहुन्न, न दाउदले आरम्भ गरेका महान भवन निर्माण योजनाको रेकर्ड गर्नुहुन्छ। परमेश्वर आफ्नै कुरातिर जोड़ दिनुहुन्छ र म आशा गर्दछु कि यसबाट हामी विशेष प्रत्येकको निम्ति पाठ पाउँछौ। अनि 25 पदमा भनिएको छ, 25 पदमा त्यसपछि दाउद र इसरायलका बुढा प्रधानहरू र हजार हजारका फौजका कप्तानहरू ओबेद एदोमको घरबाट ठूलो उत्सव साथ परमप्रभुको सन्दुक ल्याउन गए। ओ मित्र, यो महान दिन थियो। अनि 26 पदमा भनिएको छ, परमप्रभुको करारको सन्दुक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले 7 गोरू र 7 भेड़ा बलिदान चढ़ाए। यी सबै बलिदानहरूले ख्रिष्टको औलाउँदथ्यो। अनि 27 र 28 पदमा भनिएको छ, दाउद र सन्दुक बोक्ने सबै लेवीहरू संगीतकारहरू र गायक कनन्याहरूले असल असल मलमलको लुगा लाएका थिए। अब दाउदले चाहिँ मलमलकै एपोद लाएका थिए। यसरी सबै इसरायल जय ध्वानीको साथ नरसिंगा र तुरही फुक्दै र झ्याम्टा सारांगी र बीणा बजाउँदै परमप्रभुको करारको सन्दुक लिन आए। ओ, यो कस्तो सुन्दर दिन थियो, कति हर्षित दिन। अहिले हामी देख्छौ कि प्रत्येकजना दाउदसँग त्यस खुशियाली स्तुति प्रशंसाको उत्सवमा थिएनन्। 29 पदमा भनिएको छ, तर जब परमप्रभुको करारको सन्दुक दाउदको शहरभित्र ल्याउँदै थियो तब साउलकी छोरी मिकलले झ्यालबाट हेरिन् औ दाउद राजालाई नाच्दै र आनन्दित भएका देखे र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्। मिकल राजा साउलको छोरी थिइन् र दाउदको पहिलो पत्नी थिइन्। अहिले तिनले परमप्रभुलाई स्तुति प्रशंसा गर्ने काममा दाउदको बड़ो जोश र उत्साह देखे। तिनले आफ्नो हृदयमा सोचिन् कि उनी त धार्मिक कट्टरपन्थी हुन्। ओ मित्र, आज हाम्रो दिनमा दाउद जस्तो मानिसको कति धेरै आवश्यक छ। अ मित्र, अति नै धेरै धार्मिक कट्टरपन्थी हुनु पर्दैन, तर हामीलाई त्यस्तो आनन्द र हर्षको नदीको आवश्यक छ जुन परमेश्वरको जनहरूको जीवनहरू र हृदयहरूमा भएर बहन्दछ। त्यही नै पहिलो इतिहास 15 अध्यायको महान पाठ हो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: आजको अध्ययन साँच्चै नै धेरै नै आशिषमय रह्यो। मैले एउटा कुरा स्पष्ट रूपमा बुझे कि परमेश्वरले उहाँको उपस्थिति हल्का रूपमा होइन, सम्मान र आज्ञा पालनका साथ स्वीकार्ने हृदय खोज्नुहुन्छ।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि जसरी सन्दुक बोकेर लैजान चुनिएका मानिसहरू आफूलाई पवित्र बनाए, त्यसरी नै हामीले पनि परमेश्वरको वचनलाई आफ्नो जीवनमा बोकेर हिँड्नुपर्छ। आज परमेश्वरको उपस्थिति कुनै सन्दुकमा सीमित छैन, तर ख्रिष्ट येशु मार्फत हाम्रो जीवनमा बास गर्नुहुन्छ।
1: यसको अर्थ दाई, आज हामी प्रत्येकलाई परमेश्वरको सत्य सन्देश सही तरिकाले अरूसम्म पुर्याउनको निम्ति चाहिँ जिम्मेवारी दिएको रहेछ।
2: हो, जब हामी परमेश्वरको वचनलाई सही तरिकाले बुझ्छौं र सही तरिकाले बाँड्छौं, तब हाम्रो जीवनबाट आनन्द, हर्ष र आशाको नदी अरू मानिसहरूको जीवनमा बग्न थाल्छ। आजको अध्ययनले हामीलाई आत्मपरीक्षण गर्ने चुनौती पनि दिएको छ। के हामी उहाँको वचनमा सम्मानपूर्वक बाँचिरहेका छौं?
1: साँच्चै आजको अध्ययनले चाहिँ हामीलाई केवल सुन्ने मात्र होइन तर जीवनमा लागू गर्नुपर्ने कुराहरू चाहिँ बताउँदछ।
2: आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोएको छ, तपाईँहरूको जीवनमा केही कुराहरू सिकाएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका विचारहरू, अनुभवहरू र आशिषहरू हामीहरूसँग बाँड्नुहोस्। तपाईँहरूका शब्दहरू नै हाम्रो हौसला र आनन्द र हाम्रो सेवाको प्रेरणाहरू हुन्।
1: साँच्चै नै तपाईँले बाँड्नुभएको आशिषले हामी पनि अझै आशिषित हुने मौका पाउँछौ।
2: यसै आशामा आजको यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी टुङ्ग्याउनेछौ। अन्तमा परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
1: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईँहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

यस कार्यक्रम विषय तपाईँहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024297997 97042097979।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: डिलाइटेड नेपाल प्रेजेन्ट्स

Nepal, नेपाली उनी उत्तम शासन शासन सम्बन्धी

0: Wait just a minute. We will return back.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्ति न, यस्तो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

0: होइन गाँठे सिमलेफाटको रोपाइमा जानु पर्ने ढिला भइसक्यो, रोपारहरू आइसक्यो भन्छन्, लाठे कोही पनि छैन, क्या
1: होइन

बिहानै म भनेको थिएँ आउनु है चाँडै भनेर गत्ता।

पानी कस्तो गर्मी कस्तो 12 बजिसक्यो 12 मेरो कहिले सकिन्छ

0: wait just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौँ. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 MHz।
6: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति।
7: अब यहाँ बाउसेको मेरो सकिसकेको रोपाटोल तिन तिन भन्दा छैन, कहाँ गए सबै बोलाउनु, अर्को हल गोरु पनि छैन। ल ल घाँस यहाँ गीत गाउने पनि साथीहरू पनि आए, अब चाहिँ रमाइलो हुने भयो। आज रोपाई ठिक छ नि,
8: हेर हलीहरूको पारा, हेर हेर हेर हेर, बसेर बिलमा बसेर
7: हिलो खेले कहिले, यसले बिउ नै फेरि झारो
8: हिलो आने हिलो जानु।
7: ल ल अब चाहिँ रमाइलो हुने भाइ। अनि खाले कहिले ल्याउँछ नि उहाँले?
8: खाले त रोपाई नसकि हुँदैन भाइ,
7: बिच बिचमा खानुपर्छ,
8: हुँदैन
7: हामी नखाएर खानुपर्छ।
8: मैले छेउ छेउ छेउ छेउ
7: ओहो गरु पुग्यो घर हेर ओहो
8: रोपारले पर्यो भाइ, लाठीहरू के हो पारा तिमीहरू?
7: खाडा कन खाडा ल्याउँदा पुरा

0: अब यहाँ बाउसेको मेरो सकिसक्यो रोपा पिटीमा नसेन कहाँ गए सबै बोलाउनु अर्को अर्को छैन ल ल ल खास यहाँ गीत गाउने पनि साथीहरू आए अब त्यही रमाइलो हुने भयो आज रोपाई ठिक छ नि
1: हेर हलिहरूको पारा हेर हेर हेर हेर बसेर दिलमा बसेर
0: ल
1: कति हिलो मिले कहिले
0: यसले बिउ नै फेरि झारो
1: हिलो आने हिलो आनु
0: ल ल अब चाहिँ रमाइलो हुने भाइ अनि खाले कहिले ल्याउँछ नि उहाँले
1: खाले त रोपाई नसकि हुँदैन भाइ
0: बिचबिच जहाँ खानुपर्छ
1: हुँदैन
0: हामी खाइ रोपाएर
1: खानुपर्छ कि मैले छेउ
0: ओहो गर्नु
1: ओहो रोपारले पऱ्यो होला भाइ लाठीहरू के हो पारा तिमीहरू
0: खाडा कम खाडा ल्याउँदा पुरा पेट पनि

0: Elimbu FM 89.6 MHz.
1: चेली बुढा
2: त्यसो भए नखेल्ला त चेलीसँग
1: नखेल्ने भाइ नखेल्ने यत्रै सिटी
2: ल म पनि उठे
1: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
2: होइन है चेस खेलेर को ठुलो मान्छे भएको छ र
1: त्यो त छैन
2: बम आखा
1: बम आखा सेम तामा बेलारी क्लाङबारी खाऊ
2: तागाई तागाई ना आखलाङ

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 98493046667 र 98178779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
3: न्यू अरुणिको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु, गढी नगरपालिका 5, सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Sindhupalsuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Sindhupalsuk.
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 9749-83-3994, 9840-29-9631। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
6: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: हेलम्बु FM 89.6 MHz।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: वे मित्र यदुमसँगले अल्गोरु चाहिँ अल्बादेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: लम्बु एफएम 89.6 मेगाहर्ट्ज

रङ्गो वाइ जिम्बारे सो अन्तिम लाइन प्रतीक मुक्तामा काइरी।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: तिमी यस मुभ भएपछि त मलाई बिर्सिन्छ होला है।
1: मैले अस्ट्रेलिया पो छोड्नु लगाएको त, तिमीलाई छोड्नु लगाएको र तिमी धेरै टेन्सन नलियौ न, हाम्रो फेरि भेट भइहाल्छ नि। एन्ड यु नो हाउ इम्पोर्टेन्ट दिस इज फर माई करियर एन्ड फर अस राइट। हेर मेरो भोलिको फ्लाइट छ, एटलिस्ट आजको दिन त रमाइलो गरौँ प्लिज।

0: सम्बन्धमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanga Sugari Nagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhu Paso.
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: है दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
0: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार, दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
9: याद आउँछ मलाई त्यो दिनहरू, तिमीलाई नै आउँछ होला नि।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: यो बिहाको रमाइलो माहौलमा हाम्रो बाल गायिका कमला घिमिरे बुनु आइसकेका छिन्। अब यी बुनुलाई बोलाइसकेपछि अब यिनको दुईटा दोहोरी भाका नसुनिकन त बिहाको रमाइलो माहौलै हुन सक्दैन। तर यी कमलासँग दोहोरी खेल्ने चाहिँ को त?
1: म छु नि मामा, म खेल्छु नि।
0: ल जाउँ दिदी, बोला ल, सुरु गरौँ नानी।

मान्छे सानी धेरै नै तिमी त बोली चाहिँ ठुलो छ अनि त्यसपछि के लुलो छ।

ए निर्मल बाबु, तपाईँको त्यो हेले त महाकालीसँग पुग्यो नि त कुर्ता, त्यसो गरौँ निर्मल बाबु। अब यो धेरै हे चाहिँ नबनाउ, बिहे चाहिँ हुन्छ नानीको अडि रात छिपिसक्यो, अब भोलिको बिहा छ। ल सुत्ता हजुर, सुत्ता ल, सुत्ता सुत्ता ल, जाउँ जाउँ ल, जाउँ ल, जाउँ जाउँ, सबैजना जाउँ ल।

0: இளம்பு பிரேக் டைம். New Aliniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aliniku Hotel and Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aliniku @gmail.com. Contact 011-620-326. 9860-982293. New Aliniku Hotel and Restaurant Private Limited. Chautara Shagat Sugadi Nagarpalika 5 Sindhupalcho.
1: ओइले के पार ओइ मित्र, यो रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यो रुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913327।
7: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
8: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
7: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: बा,
10: हजुर बुहारी,
9: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
10: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
11: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9943940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र

0: OSR Digital, entertaining the nation.
1: अर्को कुनै नाम छैन साइली माइली.

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
3: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
4: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
4: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 9749-8349-9840-2961-31। प्रोप्राइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
5: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
6: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
5: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
6: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
5: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
6: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
5: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
6: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
5: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
6: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
5: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
7: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
1: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
1: मायाको चिनो,
8: मेडल,
1: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: त्यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

को इन्ट्री भएपछि डान्स को सब खाली छोड्देऊ, नाच्नेहरू सँगै नाचौ, ननाच्नेले ताली ठोक्देऊ, आफ्नै मनको मालिक म दुनियाको किन सुनु, डीजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन, नाचौ नपुग्दा सबै सराइ चस्ते हाई, सबै दुःख पीडालाई फेरि स्टप लगाए, अरे बच्चा हो तिमी बच्चा, तिम्रो स्वरले नबोल, मिस्टर आरजेको हो भन्छौ घर

चालो पार्ने प्लान बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु। जति पिउन सक्छौ पिउ आज।

0: खै यार आफै प्लान बनाउँछ आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साथी साइटी आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरलाई मनपर्छ नि है
0: लुगा राम्रो अरे के गर्नु मान्छे मन पराउनु पर्यो नि
2: मान्छे त म मन पराउँछु के गरे वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ अनि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
4: के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थिएँ एकछिन भित्र जाने होइन
5: आज कति राम्री देखेको यो आशुलाई

0: नमस्कार प्यारा भाइ बहिनीहरू, आजको कक्षामा हामी केही रमाइलो कुराहरू सिक्नेछौ है। तिमीहरूलाई रङ मन पर्छ? तिमीहरूलाई गाना गाउनु मन पर्छ? त्यसो भए आज हामी रङहरू चिन्नेछौ र रङ सम्बन्धी गाना पनि गाउनेछौ है। ल ल, सबैले यता ध्यान दिएर मेरो हातमा हेर त के छ। हो स्याबास, यो स्याउको रङ रातो छ। कुन रङ रे?
1: रातो।
0: स्याबास, रातो। रातो रङको अरू के देखेको छ? कसले भन्छ मलाई भन त।
2: म भन्छु सर, मैले रातो रङको फूल देखेको छु। मेरो आमाले सधैँ रातो रङको साडी, चुरा र टीका लगाउनु हुन्छ।
0: स्याबास रेहान, तिमीले रातो रङको सही उदाहरण भन्यौ। अब कसैले मलाई आकाशको रङ कस्तो हुन्छ भन्न सक्छ?
3: आकाशको रङ निलो हुन्छ सर।
0: हो स्याबास प्रतीक्षा, आकाशको रङ निलो हुन्छ। कुन रङ रे?
1: निलो रङ।
0: स्याबास, अब अर्को रङ चिनौ है।
1: हुन्छ सर।
0: पहाडको रङ कस्तो देखिन्छ?
1: रातो
4: निलो।
0: अहा, होइन, पहाड रुखहरूले भरिएको हुनाले हरियो रङको देखिन्छ। कुन रङ रे?
1: हरियो।
0: हो स्याबास हरियो। म हरियो रङको केही अरू उदाहरण पनि देखाउँछु तिमीहरूलाई, जस्तै यो काँचो कागती अनि मैले लगाएको शर्ट हरियो रङको छ।
4: सर, मेरो यो ब्याग नि हरियो छ।
0: हो तिमीले ठिक भन्यो एन्ड्रिक, सबैले अब हरियो रङ चिन्यो होइन त। मेरो हातमा गुलाबको फूल छ, यसको रङ गुलाबी छ। कुन रङ रे?
1: गुलाबी।
0: स्याबास गुलाबी। गुलाबी रङको अरू के देखेको छ? कसले भन्छ मलाई भन त।
5: म भन्छु सर, मैले गुलाबी रङको चकलेट खाएको छु। मेरो ब्याग गुलाबी रङको छ।
0: स्याबास आशिका, तिमीले गुलाबी रङको सही उदाहरण भन्यौ। अब म अर्को रङ चिनाउँछु। मेरो हातमा सुन्तला छ, यसलाई सुन्तला रङ भनिन्छ। कुन रङ रे?
1: सुन्तला रङ।
4: सयपत्री फूल पनि सुन्तला रङकै हुन्छ होइन र सर?
0: हो ठिक भन्यौ सौरभ तिमीले, सयपत्री फूलको रङ पनि सुन्तला रङकै हुन्छ। अब पहेँलो रङ चिनौ है। कुन रङ रे?
1: पहेँलो।
0: स्याबास पहेँलो। ल हेर, मेरो हातमा आँप छ, यसको रङ पहेँलो छ। पाकेको आँपको रङ पहेँलो हुन्छ। सबैले अब पहेँलो रङ चिन्यो होइन त।
5: सर, पहेँलो रङ र सुन्तला रङ त उस्तै देखिन्छ नि, कसरी फरक छ त होला?
0: अति राम्रो प्रश्न गर्यौ दावा छिरी तिमीले। यसलाई यसरी बुझौ है, जब पहेँलो रङमा केही रातो रङको मात्रा मिसिन्छ तब सुन्तला रङ बन्छ। बुझ्यौ? अब सबैले सुन्तला रङ र पहेँलो रङ बीचको फरक त बुझ्यौ। मलाई यसको उदाहरण पनि भन्न सक्छौ?
1: सक्छौ सर।
3: पहेँलो रङको आँप, पहेँलो रङको मकै, सुन्तला रङको सुन्तला, सुन्तला रङको सयपत्री फूल।
0: हो ठिक भन्यौ तिमीहरूले। अब अर्को रङ चिनौ, बैजनी रङ। कुन रङ रे?
1: बैजनी रङ।
0: स्याबास, बैजनी रङ कस्तो हुन्छ चिनौ है?
1: हुन्छ सर।
0: जस्तै यो अंगुरको रङ बैजनी रङको छ अनि यो भ्यान्ट्राको रङ पनि बैजनी रङकै छ। कुन रङ रे?
1: बैजनी रङ।
0: स्याबास, तिमीहरूले बैजनी रङ पनि चिन्यौ। अब अर्को रङ चिनौ है। तिमीहरूले कहिले ओखर खाएका छौ?
4: छौ सर, हामीले तिहारमा भाइटिका लगाउँदा खाएका छौ।
0: ए हो, त्यसो भए ओखरको रङ कस्तो थियो भन त। अहँ होइन, ओखरको रङ खैरो हुन्छ। ल हेर,
4: खैरो रङको अरू पनि उदाहरण दिनुहोस् न सर।
0: हुन्छ, जस्तै चकलेट, तिमीहरूले पक्कै खाएको होला हौ। अनि तिमीहरूको विद्यालयको टाई र पाइट पनि खैरो रङकै छ, बुझ्यौ? ल ल ठिक छ। तिमीहरूले औँसीको राति आकाश हेरेका छौ?
4: औँसीको रात एकदम अँध्यारो हुन्छ, त्यो बेला आकाशमा चन्द्रमा पनि देख्दैन।
0: जस्तै यो कालो रङ खाले
1: हो
0: तिमी भन त मनिष, हाम्रो शरीरमा के छन् कालो?
4: कपाल, आँखा, अनि मैले लगाउने जुत्ता कालो रङको छ सर।
0: स्याबास मनिष, कालो रङको सही उदाहरण भन्यो तिमीले, सबैले चिन्यौ होइन त? ल अब अर्को रङ चिनौ, त्यो हो सेतो रङ। कुन रङ रे?
1: सेतो।
0: स्याबास, यो सादा कपी सेतो छ, यसलाई हामी सेतो रङ भन्छौ। सेतो रङको अर्को उदाहरण हो हिउँ। हिमाल हिउँले ढाकेको बेला सेतो देखिन्छ, कस्तो देखिन्छ अरे?
1: सेतो।
0: हो स्याबास सेतो। आशा गर्छु भाइ बहिनीहरू तिमीहरूले आज धेरै रङहरू चिन्यौ होला। अब हामी रङ सम्बन्धी गाना पनि गाउँछौ र यी सबै रङहरू फेरि चिन्नेछौ है।

0: Elubu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेलम्चीमा 3 दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र शुरू हुन अझै समय लाग्ने। राहदानी छपाई प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजु राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। कक्षा 12 को नतिजाको विश्वसनीयतामाथि प्रश्न। विद्यार्थीहरू आन्दोलनको तयारीमा। हालसम्म 5 प्रदेशमा मनसून फैलियो। बेलायती प्रधानमन्त्री स्टामार्डद्वारा राजीनामा भएको घोषणा। विश्वकपमा पहिलो पटक भिड्दै अर्जेन्टिना र अस्ट्रेलिया लक्ष्य नकआउटको चरणमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मेलम्ची नगरपालिकामा आयोजित 3 दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा नेत्र ज्योति मीडिया हाउस प्रालीको आयोजनामा असार 6 गते सञ्चालन भएको तालिम आज समापन गरिएको हो। इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत 29 जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, विद्यालयका प्रधान अध्यापक, शिक्षकहरू, संचारकर्मी तथा सरकारवालाहरूको पनि उपस्थिति रहेको थियो। तालिममा नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका उपाध्यक्ष कान्ति नेउपानी र पत्रकार निशा देउजाले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष तथा प्रेस युनियन नेपाल बागमती प्रदेशका अध्यक्ष युवराज पुरीले गर्नुभएको थियो। 3 दिनसम्म सञ्चालित तालिममा समाचार लेखन, अन्तर्वार्ता, समाचारका आधारभूत सिद्धान्त, पत्रकारिताको भूमिका तथा व्यावहारिक अभ्यास सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा तालिमका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्नको साथै उत्कृष्ट अन्तर्वार्ता लिने विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो। सहभागी विद्यार्थीहरूले तालिमबाट पत्रकारिता सम्बन्धी महत्वपूर्ण ज्ञान सिप हासिल गरेको पनि बताएका छन् र विद्यार्थीहरूले आगामी दिनमा मेलम्ची नगरपालिकाका सकारात्मक कार्यहरूको प्रवर्धन गर्दै जनशासकको विषयमा खबरदारी गर्न र आफ्नो नगरलाई अझ सुन्दर तथा समृद्ध बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। आयोजक अनुसार यस तालिमले विद्यार्थीहरूमा संचार तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। गाउँपालिकाले शिक्षा क्षेत्र हासिल गरेको प्रगति, विद्यालयका उमेर समूहका बालबालिकाको विद्यालय पहुँच सुनिश्चितता तथा शिक्षकको अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको घोषणा कार्यक्रम सम्पन्न गरिएको हो। गाउँपालिकाको अध्यक्ष गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शोभान तामाङ, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख, गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधान अध्यापक, शिक्षक, विद्यार्थी, संचारकर्मी तथा सरकारवाला निकायका प्रतिनिधिहरूको पनि उल्लेख्य रूपमा सहभागी रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि झमकनाथ नेपालले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै अनिवार्य तथा निशुल्क शिक्षा घोषणाले गाउँपालिकाको शैक्षिक विकासमा नयाँ अध्याय थपेको पनि बताउनु भएको छ र उहाँले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने भन्दै सबै पक्षको साँझ जिम्मेवारी र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्षले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा केवल औपचारिकता र कागजमा मात्र सीमित विषय नभएको स्पष्ट पार्दै यसको प्रभावकारी कार्यान्वयनमा गाउँपालिका पूर्ण रूपमा प्रतिबद्धता रहेको पनि बताउनु भएको छ। कार्यक्रममा उपस्थित जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधान अध्यापक, शिक्षक, संचारकर्मी तथा
अन्य सरकारवालाहरूको पनि अनिवार्य तथा निशुल्क शिक्षकको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ। हस्ताक्षर मार्फत सबै पक्षले विद्यालय उमेरका बालबालिकालाई विद्यालय बाहिर नराख्ने, शिक्षकको पहुँच र गुणस्तर अभिवृद्धिका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ र गाउँपालिकाले शिक्षा नै सम्बन्धी संवैधानिक अधिकारलाई स्थानीय स्तरमा नै पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य सहित उक्त घोषणा गरेको जनाएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकिएको छैन। बिहान 8:30 शुरू हुने भनिएको बन्द सत्र अझै शुरू हुन सकिएको छैन। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाइ भइरहेको बताए पनि रासोपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको पनि बताएका छन् र संचारकर्मी गर्दै प्रवक्ता मनिष झाले मधेश प्रदेशका जनप्रतिनिधिहरू केही छुटेकाले उनीहरूलाई पनि समावेश गर्ने कार्य भइरहेको जनाएको छ र उहाँको अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ र विविध कारणले ढिलो हुन सक्ने बारे यसअघि नै बसेको केन्द्रीय समितिको बैठकमा पनि छलफल गराइसकेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आर्जुराना देउबा विरूद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले राहदानी छपाई प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आर्जुलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो। सोमबार अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरिएको आयोगले जनाएको छ। विशेष अदालत स्रोतको अनुसार आयोगले पूर्व परराष्ट्र मन्त्री राणा सहित 18 जनालाई प्रतिवादी बनाएको छ। आयोगको न्यायिक हिरासतमा रहेको राहदानी विभाग महानिर्देशक तीर्थराज अरियाल, विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, जर्मन कम्पनी मूलबारका नेपाली प्रतिनिधि मुनिन्द्र राज मल्ल सहित 7 जनालाई अभियोग पत्र सहित अदालतमा उपस्थित गराएको छ। अभियोगको आयोगको अनुसन्धानमा राहदानी प्रकरणमा करिब 8 अर्ब हिनामिना भएको निष्कर्ष निकालेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा 40 दिन भित्रै सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि विद्यार्थीहरूले गम्भीर प्रश्न उठाएका छन्। बोर्डले प्रकाशन गरेको नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका छन् र परीक्षा राम्रो भए पनि नतिजा सोचे भन्दा निकै कम आएको विद्यार्थीहरूको दावी छ। विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कतिपय विद्यार्थीको परीक्षाको बोर्डमा अंग्रेजी र भौतिक विज्ञान फिजिक्स जस्ता विषयमा सी प्लस मात्रा पाएको वा नन ग्रेडेड आएको गुनासो गरेका छन्। एक विद्यार्थीले आफू 17 अंकको प्रश्न हल गरे पनि सी प्लस मात्रा आएको बताएको छ भने अर्की एक विद्यार्थीले सबै प्रश्नको सही उत्तर लेख्दा पनि फेल गराएको आरोप लगाएको छ। निष्पक्ष मूल्यांकन र पारदर्शी प्रक्रियाको माग गर्दै उनीहरूले बोर्डको ध्यानकर्षण समेत गराएको छ। नतिजाप्रति असन्तुष्टि जनाउँदै एक विद्यार्थीले विद्यालयको परीक्षामा सधैँ राम्रो नतिजा आउने तर बोर्डको सार्वजनिक गरेको परीक्षामा अंग्रेजीमा सोचे भन्दा कम अंक आएको पनि बताएको छ र असार 5 गते सार्वजनिक गरिएको नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनको लागि प्रशासनलाई जानकारी समेत गराइसकेका छन्। यस वर्षको मनसून प्रणालीको कोशी प्रदेशको सम्पूर्ण भाग मधेश प्रदेश बागमती प्रदेश गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अनुगमन आगमन बुलेटिन 2 जारी गरेर उक्त जानकारी गराएको छ। नेपालमा यस वर्षको मनसून सरदर भन्दा 6 दिन ढिलो गरी जून 19 कोशी प्रदेशबाट आगमन भएको थियो। मनसून हाल कमजोर अवस्थामा रहेको र देशको अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको विभागले जनाएको छ। बेलायतका प्रधानमन्त्री के आर स्मार्ट
स्टमार्टले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। 2024 लेबर पार्टीलाई आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टमार्टलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए र उहाँले एकपछि अर्को अलोकप्रिय निर्णय गरिएको आरोप सांसदहरूले आउँदो आम चुनावमा निगेल फारजको पार्टीबाट चुनौती बढ़न सकिने बताउँदै आएका थिए र लन्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्मार्टले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। राजीनामा घोषणा गर्दा गर्दै परिवारको नाम लिने क्रममा स्मार्टले भावुक समेत भएको थियो र स्मार्टले पद त्याग घोषणा गरेसँगै अब लेबर पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ र मध्यावधि चुनावमा विजय भएका एन्डी बर्नमलाई पार्टीमा नयाँ नेताको प्रमुख दावेदार मानिएको बीबीसीले जनाएको छ। हेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप 2026 समूह जे अन्तर्गतको महत्वपूर्ण खेलमा आज साबिक विजेता अर्जेन्टिना र युरोपेली राष्ट्र अस्ट्रेलिया आम्ने सामने हुँदैछन्। अस्ट्रेलिया र अर्जेन्टिना बीचको यो खेल अमेरिकाको टेक्सस स्थित स्टुडियोमा नेपाली समयअनुसार राति 10:45 हुनेछ र दुवै टोलीले पहिलो खेलमा जित हात पारिसकेकाले यो खेलको नतिजाले नकआउट चरण यात्रा तयार गर्न सकिने निर्णायक भूमिका निर्वाह गरिएको छ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले हराएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। मेलम्चीमा 3 दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र शुरू हुन अझै समय लाग्ने। राहाधानी छपाई प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजु राणा सहित 18 जना विरूद्ध मुद्दा दायर। कक्षा 12 नतिजाको विश्वसनीयतामाथि प्रश्न। विद्यार्थीहरू आन्दोलनको तयारी। हालसम्म देशका 5 प्रदेशमा मनसून फैलियो। बेलायती प्रधानमन्त्री स्टामार्डद्वारा राजीनामाको घोषणा। र विश्वकपमा पहिलो पटक भेट्दै अर्जेन्टिना र अस्ट्रेलिया लक्ष्य नकआउटको चरणमा। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
1: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्
1: साथै यहाँ विवाह व्रतबन्ध काट्ने छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ
0: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 30 प्रोप्राइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो

0: Elumbu FM 89.6 MHz.
1: रेडियो कार्यक्रम जीवन को वचन

जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। प्रियहरू, हामी सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन अध्ययन गर्नेछौ र यसबाट हामीलाई आज परमेश्वरले के भन्न खोजिरहनु भएको छ त्यो कुरालाई पनि मनन गर्नेछौ। म आज धर्मशास्त्र बाइबलको सुसमाचारीय पुस्तक मत्तीको 16 अध्यायबाट 16 अध्यायको 21 म 28 पाठ गर्नेछु। 21 पदबाट यसरी लेखिएको छ, उहाँ कसरी यरूसलेममा जानुपर्छ र धर्मगुरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई बौरी उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाईमाथि यस्तो कहिल्यै हुने छैन। तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, ए शैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँदछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरे पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतसँग आउनेछ र त्यसबेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरू मध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैन। हालेलुया। आज हामीले पाठ गरेको यो बाइबलको खण्ड मत्तीको पुस्तक 16 अध्यायको 21 28 पदसम्म रहेको छ। यहाँ विशेष गरी येशू प्रभुले आफ्नो मृत्युको बारेमा चेलाहरूलाई बताउँदै हुनुहुन्छ। चेलाहरूले के सोचेका थिए भने येशू प्रभु एउटा शक्तिशाली परमेश्वर, उहाँ चाहिँ मानिसहरूको बीचमा आश्चर्यपूर्ण कर्म गर्ने, एउटा रोग चंगाई गर्नेदेखि लिएर उहाँले धेरै मानिसहरूलाई खुवाउनु भएको कुराहरूदेखि लिएर येशू प्रभुले एउटा स्वर्गको राज्यको बारेमा वर्णन गर्दै यहाँनिर अरू मानिसहरूले भनेका छन् कि उनलाई एउटा अगमवक्ता, शक्तिशाली अगमवक्ता भनेर त्यो घोषणा गरिरहँदाखेरि येशूका चेलाहरूले पनि त्यही कुरा बुझेका थिए कि अब हामी येशूसँग यसरी नै रमाउनेछौ, अब हामी येशूसँग सदैवभरि यसरी बस्नेछौ, उहाँले स्वर्गको राज्यको बारेमा प्रचार गर्नुहुनेछ, उहाँले मानिसहरूलाई उनीहरूको विभिन्न किसिमका ती समस्याहरू पीड़ाबाट मुक्ति दिनुहुनेछ, छुटकारा दिनुहुनेछ। अनि जसरी येशू प्रभु मानिसहरूको बीचमा रहँदाखेरि धेरै भीड़ले उहाँलाई पछ्याउँदथे, त्यसरी मानिसहरूले येशूलाई फेरि पछ्याइरहनेछन् र हामी पनि येशूसँगै रहनेछौ भन्ने एक किसिमको चेला त्यो प्रकारको आशा थियो येशू प्रभुप्रति। तर जब सेवकाईको दौरानमा येशू प्रभुले आफ्नो मृत्युको बारेमा बताउनुहुन्छ
उहाँले भन्दै हुनुहुन्छ कि म यरूशलेममा अब यसरी जानेछु अनि म धर्मगुरूहरू र मुख्य पुजारीहरूको अगाडि शास्त्रीहरूको अगाडि कष्टहरू भोग्नेछु, त्यसै गरी म त्यहाँ मारिनेछु, क्रूसमा म टाँगिनेछु र तेस्रो दिनमा म गाडिसकेपछि तेस्रो दिनमा म बौरी उठ्नेछु भनेर चेलाहरूलाई पहिले नै उहाँले बताउँदै हुनुहुन्छ। उहाँले आफ्नो भविष्यमा के कुरा भइरहनेछ हुनेछ भन्ने कुरा सबै प्रभुलाई थाहा थियो, किनभने यो परमेश्वरको एउटा उद्धारको योजना थियो, परमेश्वरको एउटा पूर्व एउटा योजना थियो कि मानिसको पुत्र स्वर्गबाट परमेश्वर संसारमा आउनुहुनेछ, मानिसको रूप धारण

सोचेको उनीहरूले खोजेको एउटा मसीह आफ्नो प्राण त्याग्ने कुरा गर्दैछ। उनीहरूले त मसीह भनेको भौतिक रूपमा शासन गर्ने, भौतिक रूपमा उनीहरूलाई सहायता गर्ने एउटा राजा जस्तो उनीहरूले सोचेका थिए। तर यसुले त यहाँ उहाँको मृत्युको बारेमा सुनाउँदै गर्दा उनका चेलाहरू निकै आकुल व्याकुल हुन्छन्। यसै बीचमा पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे। तर 23 पदमा हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुहुन्छ, तर फर्केर पत्रुसलाई येशूले भन्नुभयो, ए शैतान, मेरो सामान्यबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। अब यहाँनिर पत्रुसलाई येशू प्रभुले शैतानको रूपमा चाहिँ संज्ञा दिनुभएको छ, गाली गर्नुभएको छ। यो किन गर्नुभयो भन्दा विभिन्न खालका जुन परमेश्वरको राज्यको भन्दा विपरीत खालको विचारहरू, परमेश्वरको राज्य, परमेश्वरको योजना भन्दा विपरीत तवरको विचार भनेको दुष्टताबाट आउँदछ, संसारबाट आउँदछ। मानिसहरूको मानवीय स्वभाव अनुसार हामी भौतिक रूपमा जे कुरा पनि देख्न चाहन्छौ, परमेश्वरको राज्य भौतिक रूपमा देख्न चाहन्छौ, परमेश्वरले भौतिक रूपमा शासन गरेको र हामीले त्यहाँ संसारमा हामीले त्यो शासनमा हामी रमाहाट गरेको, त्यसलाई चाहिँ इन्जोय गरेको हामी देख्न चाहन्छौ। परमेश्वरको योजना निकै फरक छ, किनभने संसार क्षणिक समयको लागि हो, तर स्वर्गको राज्य अनन्तताको राज्यको लागि हो। स्वर्गको राज्यमा जब मानिसले प्रवेश पाउँदछ, त्यो कहिले पनि मर्ने छैन, कहिले पनि त्यो नाश हुने छैन, त्यो त अनन्त राज्यमा उप्रवेश गर्नेछ। तर यहाँनिर पत्रुसले बताएको कुरा चाहिँ मानिसहरूले संसारको राज्यको बारेमा सोचिरहेको कुरा उनले बताएका छन्। हामी हेर्दै जानेछौ, तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 24 पदमा निकै महत्वपूर्ण कुरा येशू प्रभुले भन्नुभएको छ। यहाँ येशूले भन्नुभएको आफ्नो क्रूस उठाउने कुरा भनेको प्रियहरू, ख्रीष्टको क्रूसले दुःख, कष्ट, मृत्यु, लाज, गिल्ला, अस्वीकार र आफैलाई इन्कार गरेको संकेत गर्दछ। जब हामीले येशू प्रभुलाई पछ्याउने निधो गर्दछौ, तपाई र मैले यस संसारबाट एक प्रकारको दुःख र कष्ट, संघर्षहरू सहनुपर्छ, सतावटहरू सहनुपर्छ भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ। हामीले पहिलो शताब्दीको मण्डलीलाई हेर्ने हो भने त्यहाँ कति धेरै पीड़ा थियो, कति धेरै सतावटहरू थियो, कति धेरै संकटहरू थियो। येशूका चेलाहरूलाई त्यहाँ मानिसहरूले छोपेर उनीहरूलाई चाहिँ मृत्युदण्ड पनि दिएको हामीले धेरै घटनाहरू पढेका छौं। त्यो भनेको अर्थ येशूलाई पछ्याउनु भनेको वास्तविक रूपमा परमेश्वरको राज्यमा प्रवेश गर्नु हो, त्यो आत्मिक रूपमा हामी प्रवेश गर्दछौ, तर शैतानसँग, यो संसारसँगको दुश्मनी हो। जब तपाईँ र म परमेश्वरलाई पछ्याउने निधो गर्दछौ, संसारले तपाईँ र मलाई त्यो कुरा देखेको मन पर्दैन। त्यो कुरातर्फ संसारले विभिन्न किसिमका सतावटहरू, विभिन्न किसिमका दुःख कष्टहरू ल्याउने काम गर्दछ। आज हामीलाई थाहा छ, जब तपाईँ र मैले येशू प्रभुलाई विश्वास गरेका छौं, हाम्रो समुदायबाट एउटा लज्जाको र गिल्लाको पात्र तपाईँ र हामी बनेका छौं। मानिसहरूले गिल्ला गर्दछन् किनभने उनीहरूले बुझेका छैनन्, किनभने स्वर्गको राज्यको बारेमा उनीहरूलाई थाहा छैन, मृत्युपछिको अनन्त जीवनको बारेमा उनीहरूलाई थाहा छैन। तपाईँ र मैले येशू प्रभुलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, हाम्रो पापहरू हामीले क्षमा पाएका छौं, त्यो कुरा संसारले बुझेको छैन। परमेश्वरको राज्यमा तपाईँ र म अघि बढ़िरहँदाखेरि संसारबाट गिल्लाहरू आउँदछ। येशूलाई जब मानिसहरूले क्रूसमा टाङ्नको लागि लगेर गए, त्यति बेला हामीले हेर्न सक्दछौ त्यो घटनालाई। मानिसहरूले छानबिन गरे, त्यहाँ उच्च अधिकारीहरूले छानबिन गरे, पन्तियस पिलातसले पनि त्यहाँनिर येशू प्रभुको दोषहरू खोट्याउन खोज्यो। मानिसहरूले गिल्ला गरिराखे, तर पनि येशू प्रभुमा कुनै पनि किसिमको दोषहरू पाइएन। त्यसकारण येशू प्रभुको मृत्युको दोष आफूलाई नलागोस् भनेर पन्तियस पिलातसले आफ्नो हात पखालेको घटना हामी पाउन सक्दछौ। हो, मानिसले येशू प्रभुलाई विभिन्न किसिमका आरोपहरू लगाए, ईश्वर निन्दा गरेको भनेर आरोप लगाए, विभिन्न किसिमका गिल्ला गरे, थुके, कुटे, तर पनि उहाँमा कुनै पनि किसिमको खोट भेटिएन, उहाँमा कुनै पनि किसिमको पाप र अधर्म भेटिएन। त्यसकारण तपाईँ र म पनि येशू प्रभुको राज्यमा हामी अगाडि बढ़िरहँदाखेरि प्रियहरू, हामीलाई विभिन्न किसिमका लाञ्छनाहरू, आरोपहरू लाग्दछन्। उहाँले भन्नुभएको आफ्नो क्रूस उठाउने भनेको त्यही हो प्रियहरू। आज तपाईँ र मलाई लागेका ती विभिन्न किसिमका दुःख कष्टहरू तपाईँ र हामीले सहन सक्नुपर्दछ। यदि हामी त्यो कुरा सहनको लागि तयार छैनौं भने हामीले अझ पनि आफ्नो क्रूस उठाएका छैनौं। हामीले हेर्दै जानेछौं आफ्नो क्रूस उठाउने कुरा। जब हामीले विश्वासीहरूका रूपमा आफ्नो क्रूस उठाएर

यसलाई पछ्याउँदछौ प्रियहरू, हामीले आफैलाई इन्कार गर्दछौ, हामीले आफूले आफूलाई इन्कार गर्नुपर्दछ। म को हुँ, म कस्तो छु, म कुन जातिको मानिस हुँ, म धनी छु अथवा गरीब छु, ममा यो प्रकारको क्षमता छ, म यो प्रकारको यो ठाउँको मानिस भनेर कहिलेकाहीँ तपाईँ र ममा त्यो किसिमको घमण्ड हुन सक्दछ। तर जब तपाईँ र मैले एकपटक यीशुलाई पछ्याउने निर्णय गर्दछौ, हामीले आफूले आफूलाई इन्कार गर्न सक्नुपर्दछ। म को हुँ भन्ने कुरा, किनभने समाजले तपाईँ र मलाई कोही ठूलो कोही सानो बनाइदिएको हुन्छ, तर वास्तविक रूपमा तपाईँ र हामी पापी मानिस हो। परमेश्वरको अगाडि हामी जानुभन्दा पहिले हाम्रा पापहरू, हाम्रा जति पनि अधर्महरू छन् ती सबै हामीले पश्चाताप गर्नुपर्दछ। त्यो भनेको एक किसिमले तपाईँ र म को हुँ भनेर हामीले हामीलाई इन्कार गर्नु हो। त्यसकारण यहाँनिर परमेश्वरले भन्नुभएको आफूले आफूलाई इन्कार गर्ने कुरा यो विश्वासीको जीवनमा हुनुपर्दछ, र आफूलाई संघर्ष र दुःख कष्टका चार क्षेत्रहरूमा समर्पण हामी गर्न सक्नुपर्दछ। पहिलो, हाम्रा पापमय अभिलाषाहरूलाई क्रूसमा टाँगेर हामी जीवनभर पापको विरूद्धमा युद्धमा संघर्ष गर्दै अगाडि बढ्नुपर्दछ। जब तपाईँ र म यीशुलाई पछ्याउने निर्णय गर्दछौं, त्यसपछि सबैभन्दा पहिले हामीमा भएका सबै पापहरू, पापमय अभिलाषाहरूलाई हामीले क्रूसमा टाग्नु पर्दछ। जसरी पाउलले भन्दछन् कि म अब क्रूसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर क्रिस्ट ममा जिउनुहुन्छ। प्रियहरू, त्यसकारण हामीमा भएको पापमय अभिलाषाहरूलाई हामीले क्रूसमा टाँगेर यीशुको पछि अगाडि बढ्नु आवश्यक छ। हामी जीवनभर पापसँग संघर्ष गरिरहन्छौ, त्यो एउटा युद्धमा हामी संघर्ष गरिरहन्छौ, तर हामी जहिले पनि येशु प्रभुको नजिक आएर ती पापहरूको विरूद्धमा युद्ध गर्नलाई, पाप नगर्नलाई, एउटा पाप रहित जीवन जिउनको लागि, पवित्रताको जीवन जिउनको लागि तपाईँ र म समर्पित हुनु आवश्यक छ। त्यसै गरी दोस्रो नम्बरमा, जस्तै हामी परमेश्वरको राज्य विस्तार गर्दछौ, शैतान र अन्धकारका शक्तिहरूका विरूद्धमा पनि युद्धमा हामी संघर्ष गर्दछौ। हो प्रियहरू, हामी जब संघर्षमय जीवनमा हामी अगाडि बढ़िरहेका हुन्छौ, त्यति बेला तपाईँ र मलाई परमेश्वरको राज्यमा, हामीलाई त्यो राज्यबाट पतित गर्नको लागि, परमेश्वरको राज्यबाट तपाईँ र मलाई टाढा भगाउनको लागि शैतानले, अन्धकारको शक्तिले काम गर्दछ। विभिन्न किसिमका प्रलोभनहरू, विभिन्न किसिमका सतावटहरू तपाईँ र हामीलाई आउँदछ, तर वचनले भन्दछ जो अन्तिमसम्म स्थिर रहन्छ ऊ चाहिँ बचाइनेछ। प्रियहरू, हाम्रो जीवनमा यीशुलाई पछ्याउनु भनेको अन्धकारको राज्यसँगको निरन्तर संघर्ष हो। अन्धकारको राज्यमाथि विजय प्राप्त गर्नको लागि प्रियहरू, तपाईँ र मलाई यीशु प्रभुको शक्तिको आवश्यकता पर्दछ, उहाँको आशिष र उहाँको साथको आवश्यकता पर्दछ। त्यसकारण तपाईँ हामी जहिले पनि परमेश्वरको साथ साथै अगाडि बढ्दै गर्दाखेरि यो कुरा निश्चिन्त हुनुपर्दछ कि तपाईँ र मेरो युद्ध अन्धकारको शक्तिसँग हो, संसारसँग हो, र त्यससँगको युद्धमा तपाईँ र हामी विजयी हुन हरदम प्रयासरत हुनुपर्दछ। प्रियहरू, त्यसै गरी तेस्रो भनेको, ती दुष्ट आत्माको कार्यहरू खराब छन् भनी प्रेममा गवाइदिँदा, हामीले आफैलाई त्यसबाट नैतिक र आत्मिक रूपमा अलग बनाउँदा, र त्यसका स्तरहरू वा दर्शनहरू हाम्रा हुन् भनी स्वीकार नगर्दा, संसारले दिने घृणा र गिल्लामा हामी संघर्ष गरिरहेका हुन्छौं। सैतानले विभिन्न किसिमका चालहरू रचेर तपाईँ र मलाई फसाउन खोज्दछ। झुटा शिक्षाहरू तपाईँ र हाम्रो बीचमा आइरहेका हुन्छन्। जब हामी त्यसको इन्कार गर्दछौ, संसारका कुनै पनि सिद्धान्तको हामी इन्कार गर्दछौ जसले स्वर्गको राज्यको विरूद्धमा आवाज उठाउँदछ, त्यस्ता शिक्षाहरूको इन्कार गर्दै गर्दाखेरि हामी परमेश्वरको मार्गमा अगाडि बढ़िरहँदाखेरि संसारले तपाईँ र मलाई घृणा गर्दछ, हामीलाई गिल्ला गर्दछ। हामी त्यसबाट पनि संघर्ष गर्नको लागि तयार हुनुपर्दछ प्रियहरू। त्यसै गरी यीशुको पछि लाग्नुभन्दा अगाडि क्रूस उठाउने कुरा, संघर्षहरू मोल्ने कुरा भनेको प्रियहरू, यीशुले जस्तै हामीले पनि हाम्रो धार्मिक सम्प्रदायहरूबाट गिल्ला र सतावटहरू सहनुपर्ने हुन सक्दछ। हाम्रो बीचमा पनि थुप्रै प्रकारका सम्प्रदायहरू छन्। एउटाले विभिन्न खालका सिद्धान्त अप्नाएका हुन्छन् भने अर्कोले अर्कै किसिमका सिद्धान्तहरू अप्नाएका हुन्छन्। त्यसबाट एउटा शिक्षा मान्नेले अर्को शिक्षा मान्नेलाई विभिन्न किसिमले लाञ्छनाहरू, आरोप प्रत्यारोप लगाएका हुन्छन्। तर हामी त्यस्ता खालका सतावट र गिल्लाहरू हुँदो पनि हामी जानुपर्ने हुन्छ, र त्यसबाट पनि हामी संघर्ष गर्न सक्नुपर्दछ।
प्रियहरू, मैले यति बेला तपाईँको बीचमा बताए कि जब यहाँनिर येशूले भन्नुभयो कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। त्यो क्रूस उठाउने कुरा, आफूले आफूलाई इन्कार गर्ने कुरा चाहिँ निकै महत्वपूर्ण छ। जब तपाईँ र मैले दुःख कष्ट भोग्न जानेका छैनौं, दुःख र संकष्टहरू सामना गर्न सिकेका छैनौं भने हामी परिपक्व विश्वासी बन्न सिकेका छैनौं। प्रियहरू, हामीले आफूले आफूलाई इन्कार गर्न सकेका छैनौं भने आज नै तपाईँ र मैले पश्चाताप गरेर परमेश्वरको अगाडि, येशू प्रभुको अगाडि आफूले आफूलाई नम्रतामा ढाल्नु आवश्यक छ। आफूले आफूलाई, आफूमा भएका रिसहरू, आफूमा भएका ती घमण्डहरू, आफूमा भएका पापहरू मानिलिएर तपाईँले पश्चाताप गर्नु आवश्यक छ। 25 पदमा हामीले हेर्ने हो भने यहाँ बताइएको छ, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। यो पद निकै महत्वपूर्ण छ प्रियहरू। प्राण भनेको यो संसारमा एउटा जीवन हो। यहाँनिर येशू प्रभुको लागि हामी जस्तो सुकै बाटो भएर जानु परे तापनि हामी तयार भएको येशू प्रभु चाहनुहुन्छ। परमेश्वरको राज्यका लागि यहाँनिर उहाँले आफ्नो चेलाहरूलाई भन्दैनन् कि तिमीहरू स्वर्गको राज्यका एउटा गवाहीहरू हौ, येशू प्रभुको जीवनको तिमीहरू गवाही हौ, तिमीहरू यो सन्देश सारा मानिसहरूलाई प्रचार गर्नको लागि तयार हुनु आवश्यक छ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउँदैनन्छ। चाहे विभिन्न किसिमका बाधाहरू किन नआओस्, चाहे विभिन्न किसिमका दुःख संकटहरू किन नआओस्, यो संसारमा रहेको हाम्रो प्राण भनेको क्षणिक हो, हामी एक न एक दिन मरेर जानै पर्दछ। तर जसले त्यो एउटा मरणशील जीवनको वास्ता गरेर, चिन्ता गरेर, येशू प्रभुको राज्यको विपरीत गएर येशू प्रभुलाई त्याग्दछ त्यसले त्यो गुमाउनेछ भनेको अर्थ, त्यो अनन्तको राज्यमा जब येशू प्रभु हाम्रो न्याय आसनमा विराजमान हुनुहुनेछ, जहाँ येशू प्रभुलाई इन्कार गर्ने मानिसहरूलाई उहाँले न्याय गर्नुहुनेछ, उहाँलाई यस संसारमा इन्कार गर्ने मानिसहरूलाई परमेश्वरले पनि स्वर्गमा इन्कार गर्नुहुनेछ, हामी उहाँको न्यायमा अवश्य पनि पर्नुपर्ने हुन्छ। त्यसकारण येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्दैनन् कि मेरो बारेमा तिमीहरू मेरो पछि लाग्न चाहन्छु भने आफूले आफूलाई इन्कार गर, क्रूस उठाऊ र संसारमा भएको त्यो मरणशील जीवनलाई बचाउने प्रयत्नका लागि, त्यो संसारमा भएको मरणशील जीवनको वास्ता गरेर, चिन्ता गरेर तिमीहरू म भन्दा पछि मलाई इन्कार गर्दछौ भने तिमीहरू पनि स्वर्गमा इन्कार हुनेछौ, अथवा तिमीहरूले त्यो प्राण, अनन्त जीवन तिमीहरूले गुमाउनेछौ भनेर येशू प्रभुले भन्दैनन्छ। प्रियहरू, हामी यो संसारमा हेर्दछौ कि हामी पक्कै पनि एक न एक दिन मरेर जानेछौं। यो संसारमा सधैँभरि बाँचिरहने मानिस कोही पनि छैन। बाइबलले भन्दछ मृत्यु पछि पनि अनन्त जीवन छ, मृत्यु पछिको एउटा जीवन छ। मानिस कहिले पनि सदाका लागि मरेर जाँदैन, उसको आत्मा सधैँभरि बाँचिरहन्छ। मात्र यो हो कि त्यो आत्मा परमेश्वरको राज्यमा हामी अनन्तताका लागि, स्वर्गमा परमेश्वरको राज्यमा हामी रहने कि, अथवा त्यो जीवनलाई हामी परमेश्वरलाई इन्कार गरेर अनन्त मृत्युमा, नर्कमा रहने भन्ने मात्र हो। त्यसकारण येशू प्रभुले यहाँनिर बताउनुहुन्छ कि तिमीहरूले संसारमा आफ्नो प्राण जोगाउनको लागि, तिमीहरूले आफ्नो संसारमा जीवनलाई जोगाउनको लागि कति संघर्ष गर्दछौ। धेरै समय हामी येशूलाई विश्वास गरेका खातिर म समाजबाट, म मेरो गाउँबाट, मेरो परिवारबाट इन्कार हुन्छु कि भनेर डरले, त्रासले हामी पछाडि हट्दछौ। आफ्नो जीवनलाई हामीले जोगाउनको लागि, धेरै समय हामी प्राण जोगाउनको लागि पनि परमेश्वरलाई इन्कार गरेको घटना हामीले धेरै देखेका छौं। येशू प्रभुले भन्दछ जसले आफ्नो प्राण यहाँ बचाउन चाहन्छ त्यो उसले गुमाउनेछ, अर्थात त्यो अनन्तको राज्यमा उसले एउटा अनन्तको मृत्यु उसले पाउनेछ। अथवा एक हिसाबले भन्नुपर्दाखेरि जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीले त्यो अनन्तको मृत्युबाट, अनन्तको स्वर्गको राज्य हामीले प्राप्त गर्दछौ, उद्धार र मुक्ति तपाईँ हामीले प्राप्त गर्दछौ, अनि त्यसपछिको अनन्तताको जीवनमा हामीले सदा सर्वदा परमेश्वरसँग हामी बास पाउँदछौ। त्यसकारण संसारमा येशू प्रभुलाई इन्कार होइन। जब तपाईँ र मैले येशूलाई विश्वास गर्दछौ, हामीले उहाँलाई सदाका लागि हाम्रो परमेश्वर र मुक्तिदाता भनेर विश्वास गर्नुपर्दछ। अनि जब हामीले त्यो कुरा गर्दछौ अनि हामी हाम्रो अनन्तको राज्यमा हामी प्रवेश पाउँदछौ। यहाँ येशू प्रभुले 26 पदमा फेरि बताउनु भएको छ, सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ। एउटा गहिरो प्रश्न हो तपाईँ र मेरो लागि प्रियहरू।
हामीले हेर्न सक्दछौं कि संसारका ठूला ठूला धन सम्पत्तिले भरिएका मानिसहरू, विभिन्न बिलिनियरहरू, मिलिनियरहरू हामीले हेर्न सक्दछौं, उनीहरूले पनि अन्तिममा आफ्नो प्राण गुमाएर जानु पर्दछ। यहाँ यीशु प्रभुले भन्दनुहुन्छ कि सारा संसार हात पारेर, सारा जगत प्राप्त गरेर तर उसले आफ्नो प्राण गुमायो भने उसलाई के लाभ हुन्छ। यहाँनिर यीशु प्रभुले त्यो हाम्रो संसारको क्षणिक एउटा मरणशील जीवनको कुरा गर्नु भएको छैन, तर त्यो अनन्तताको जीवनको प्रभुले कुरा गर्दै हुनुहुन्छ। संसारमा त सबै मरेर जानेछन्, यीशुलाई विश्वास गर्ने नगर्ने सबै मानिसहरू मरेर जानेछन्, यो भौतिक शरीर हामी यही छोडेर जानेछौं। तर यीशु प्रभुको पछि लाग्नु भनेको मानिसले सारा कुरा संसारमा सबै कुरा जगत हात पारे भन्दा पनि महत्वपूर्ण कुरा हो भनेर यीशु प्रभुले बताउँदै हुनुहुन्छ। आज मानिसहरू यीशुलाई इन्कार गरेर संसारको राज्यको बारेमा चिन्ता र वास्ता गरिरहेका छन्, फिक्री गरिरहेका छन्। संसारको राज्यको बारेमा, संसारलाई हात पार्ने, सारा जगतलाई हात पार्ने कुराहरूमा मानिसहरू दौड़िरहेका छन्। तर एक न एक दिन उनीहरूको त्यो जीवन समाप्त भएर जान्छ। तर तपाईँ र म हामी दरिद्रतामा भए पनि, तपाईँ र म विपन्नतामा भए पनि, तपाईँ र मैले जब यीशु प्रभुलाई विश्वास गर्दछौ, हामी त्यो सारा जगत हात पारेको मानिस भन्दा पनि बहुमूल्य कुरा हामीले प्राप्त गर्दछौ। त्यो भनेको स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गर्दछौ। मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ भनेको अर्थ चाहिँ संसारमा भएको कुनै पनि कुराले हामीले स्वर्गको राज्य किन्न सक्दैनौ। संसारमा भएको कुनै पनि धन सम्पत्ति, हाम्रो शक्ति सामर्थ्यले केही कुराले पनि हामी स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ। परमेश्वरको राज्य प्राप्त गर्नको लागि, त्यो अनन्तताको जीवन प्राप्त गर्नको लागि हामीले येशूलाई विश्वास गर्नु पर्दछ। यहाँ येशूले आफ्ना चेलाहरूलाई त्यही भन्दैनुहुन्छ, उहाँले भन्दैनुहुन्छ कि तिमीहरू संसारको कुरामा वास्ता नगर, संसारको कुराको बारेमा चिन्ता नगर, तिमीहरू मेरो पछि लागेका छौ, तिमीहरूले आफूले आफूलाई इन्कार गर, क्रूसलाई उठाउनको लागि तत्पर बस, र संसारमा तिमीहरूले आफ्नो प्राण जोगाउनको लागि होइन तर मेरो निम्ति आफ्नो प्राण गुमायौ भने तापनि तिमीहरूले अनन्तताको राज्य प्राप्त गर्नेछौ। त्यो कहिले पनि मर्ने छैन, त्यो सदा सर्वदा स्वर्गको राज्यमा परमेश्वरसँग रहन्छ भनेर येशूले भन्दै हुनुहुन्छ। 27 पदमा हामीले हेर्ने हो भने, किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। यो भनेको येशू प्रभुको दोस्रो आगमनको कुरा गरिएको छ, र जब उहाँको दोस्रो आगमन हुन्छ, उहाँले मण्डलीलाई उठाइ लग्नुहुनेछ, जसले उहाँलाई प्रेम गरेको छ मण्डलीलाई परमेश्वरले पनि प्रेम गर्नुहुनेछ, र अनन्तताको राज्यका लागि उहाँले मण्डलीलाई लगेर जानुहुनेछ, र न्यायमा, अन्तिम न्यायमा उहाँले संसारको सारा मानव जातिको उहाँले न्याय गर्नुहुनेछ। तर जसले येशूलाई यो संसारमा इन्कार गरेको छ, येशूले पनि स्वर्गको राज्यमा उहाँले न्याय सिंहासनको अगाडि इन्कार गर्नुहुनेछ, र त्यो मानिस अनन्त मृत्युको, अनन्त दण्डको भागीदार हुनेछ भनेर बाइबलमा बताइएको छ। त्यसकारण आज प्रियहरू, तपाईँ हामी हर्ष मनाउन सक्नु पर्दछ यो कुरामा कि तपाईँ र मैले एउटा बहुमूल्य कुरा, त्यो संसारको कुनै पनि थोकले किन्न नसक्ने स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। यति भन्दै म आजको यो वचनको भागबाट बिदा हुन चाहन्छु। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ। राजधानी खरिद भ्रष्टाचार आरोपमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा। प्रतिनिधि विवादले रोकियो रासपाको बन्द सत्र। महाधिवेशन तालिका प्रभावित।
1: प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो।
0: वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान। 11 महिनामै 21 खर्बको कारोबार। निर्यात बढ़दा पनि आयातको दबाव कायमै। 11 महिनामा विदेशबाट 38 अर्बको धान चामल खरिद। परनिर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव।
2: बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढ़ाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1,200 मात्र उत्तीर्ण। कोशीबाट भित्रिएको मनसून गण्डकी र लुम्बिनीसम्म फैलियो। देशभर फैलन अझै केही समय लाग्ने।
3: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसूनको पूर्वाभाव हुने सम्भावना एकदम कम देखिन्छ।
0: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा। फिफा विश्वकपमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा झेल्ने अवस्थामा पुगेका छन्। सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन्। सिंचाई र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन्। त्यसैले सबैभन्दा बढ़ी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिंचाईमा दिनुपर्दछ।
5: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ। पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ। हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिसकेका छैनन्। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। पौडेल सत्तारूढ़ एमालेका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री समेत रहनु भएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले यस प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरेको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, उपसचिवहरू राजाराम दहाल, भेष प्रसाद भूर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाई, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्र राज मल्ल लगायत 16 जना व्यक्ति विरूद्ध मुद्दा दायर भएको जनाएको छ। त्यस्तै दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाइएको हितानीले सीआईएनसँग बताउनुभयो।
6: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानिले भ्रष्टाचार गरेको भन्ने मुद्दामा जुन चाहिँ यो राजधानी छपाईमा अनियमितता गरेको मुद्दा हो, यसमा चाहिँ यो के भन्छ राजधानी विभाग अभ्यास सहित 12 जनालाई प्रतिवादी बनाई आज आरोप पत्र दर्ता भएको छ। जसमा चाहिँ एकमुष्ट बिगो 10 अर्ब 13 करोड़ 4,61,470 रुपियाँ 1 पैसा बिगो कायम गरी दावी गरिएको छ। जसमा चाहिँ भ्रष्टाचार निवारण ऐन 2059 को दफा 8 को उपदफा 1 को देहाएको घ घर दुई घर तिन घर नौ स र यहाँ बमोजिम बिगो कायम गरी दफा आठ बमोजिम करिब र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्य प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुंगो लगाउन नसक्दा बन्द सत्र

0: नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
1: बन्द सर रोकिएको होइन, सरेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा, र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसले चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुखवालाहरू राखेको, संघीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास भइरहेको।
0: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो।

0: डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
1: सबै कुरा किनेरै खान थाल्यौँ हामी, अलिक बढी विलासी पनि भयौँ र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ भर्सनमा आयो जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: यसैबीच नेपालले धान चामल आयातमा पनि परनिर्भर बन्दै गएको छ। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले करिब 38 अर्ब रूपियाँ बराबरको धान चामल आयात गरेको छ, जसमा कच्चा धान आयात 17 अर्ब 23 करोड़ रूपियाँमा सीमित हुँदा बासमती चामल आयात 7 अर्ब 86 करोड़ रूपियाँ पुगेको छ। त्यस्तै अन्य सामान्य चामलको आयात पनि बढ़ेर 11 अर्ब 8 करोड़ रूपियाँ पुगेको छ। धानको बिउ कनिका र खैरो चामलको आयात समेत बढ़ेको भन्सार विभागले जनाएको छ। इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी भाषा परीक्षा दिएका 15,000 भन्दा बढ़ी नेपाली मध्ये 1,231 जना मात्रै उत्तीर्ण भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 15,626 जनाले परीक्षा दिएकोमा उत्तीर्ण हुनेको संख्या मात्रै 7.8% रहेको छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषाको स्पीकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। इजरायलले 2,300 केयर गिभर माग गरे पनि भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा निकै कम भएपछि अब भर्ती प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा विभागले छलफल शुरू गरेको जनाएको छ। यसपटक परीक्षा संचालनको जिम्मेवारी CIIN इन्टरनेशनल क्वालिफिकेशनलाई दिइएको थियो। परीक्षार्थीबाट प्रति व्यक्ति 5,000 रूपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोर भएको भन्दै परीक्षार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधपछि केही समय परीक्षा स्थगित भए पनि विभागको निर्देशनमा पुनः संचालन गरिएको थियो। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको बर्खायाम प्रणाली मधेस बागमतीतिर हल्का सर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। मौसम पूर्वानुमान

0: महाशाखाका अनुसार हाल मनसून कोशी प्रदेशको सम्पूर्ण भूभाग मधेश र बागमती प्रदेश तथा गण्डकीका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। यस वर्ष बर्खायाम सरदर समयभन्दा छ दिन ढिलो गरी असार पाँच गतेमा कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो। मौसमविद सरोज पुढा सैनीले देशका बाँकी प्रदेश र भूभागमा मनसून विस्तार हुन अझै केही समय लाग्ने सीआईएनसँग बताउनुभयो।
1: पूर्ण भूभागमा चाहिँ मनसुनको आगमन भइसकेको छ र यो गण्डकी प्रदेशको पनि केही भूभाग र यो लुम्बिनी प्रदेशको पनि पूर्वी रहेको थोरै भूभागमा चाहिँ मनसुनको सुरुवात रहेको छ। अब बाँकी प्रदेशमा चाहिँ अझ केही दिन लाग्ने देखिन्छ, साह्रै स्लो मुभिङ छ भनौँ न। अब विशेष गरेर यो हप्ताको लागि चाहिँ यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको पूर्वाज हुने सम्भावना पनि सम्भावना एकदम कम देखिन्छ।
0: मनसून विस्तारसँगै प्रभावित क्षेत्रमा वर्षाको सम्भावना बढ़ेको मौसमविदले बताएका छन्। ताजा खबरमा अब विदेशको खबर। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई दुई वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। विश्वकपमा भोलि बिहानै पाउने 3 बजे समूह आईका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। यस्तै विश्वकपमा बिहान पाउने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्कोमा एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ।
2: विद्यार्थीको दिवा खाजाको बजेट, शिक्षकको तलबमा विद्यार्थी भने पोषणबाट वञ्चित।
3: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने बुनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे।
2: मुगुको विद्यालयमा भएको व्यतिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत संगीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ। विक्रम सम्बत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्बत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो। विक्रम सम्बत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो। तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन्। त्यसै मध्येको एक मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो।
6: सरकारको योजना अनुसार मध्याहमा कक्षा पाँच सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ। तर मुगुको सोरु गाउँपालिका आठ स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा चारमा अध्ययनरत सुभाष नेपाली, नेपाल सरकारी विद्यालय उमेरका बालबालिकाको पोषण सुधार विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाइ दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष अर्बौं रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ।
3: नास्ताको बुना विषयमा भनिहाल्यो, बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भनिसके नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरिहाल्ने। त्यो त साना पाँच क्लासदेखि तलबाटको विद्यार्थीले खुवाउने हो नि।
6: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका आठका अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
7: खाना क्या अब घरबाट खाना खाइ आउने, अनि नास्ता नास्ता झोलाउँदा हालिदिने, रोटी फोटी भात भए पनि बाँच्छ, प्लास्टिकमा हालिदिने, ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
6: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
8: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
6: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
9: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आछ, अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
6: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
14: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
15: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि ठोकिने, कुनै बेला खाडा नपर्ने, यस्तो त्यो त सामान्य हो क्या।
14: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 सम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।
15: गाली गर्ने जथाघाली गर्छन् त, महिना एक दिन दुई दिन अगाडि पछाडि भयो भने गाली गर्ने, त्यस्तै त अनि अर्काको घरमा बसिसकेपछि भइदिएन।
14: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ।
16: यहाँदेखि हटाइरहेछ, यहाँ यस्तो काम नगर भनेर चौकीमा लड्छ, बेला बेला त्यहाँ लगाएर तिमीहरूले पशुपतिमा यस्तो माग्न पाइन्न, यस्तो गर्न पाइन्न, तिमीहरूले भन्छ दिनभरि चाउचाउ पानी खाएर बस्नुपर्छ।
14: खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै स्वयं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
17: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौं भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रति बद्धता सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
14: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्। सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
18: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौं।
14: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
18: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
2: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राजधानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानी विभागका महानिर्देशक सहित 18 विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
19: टाइम चेक, इट्स 8 PM।
20: अहिले बेलुकीको 8 बजेको छ।

0: रोजर रोजर विमल सर हुनुहुन्छ होला?
1: हजुर हजुर सर यही हुनुहुन्छ।
0: अब एउटा माया छ कहिले आउँदैछ होला सर?
2: हजुर हजुर म निस्किहालेँ, अब ल्याइहाल्छु चाँडै।

केड यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन। तिमीहरूलाई थाहा छैन, चरी मर्यो सिसैले, मर्यो सिसैले।

सानो तिनो लुगठा छुदै छुदैन हल्का छुदा ननाचिँदा हुँदै हुँदैन जे गरे नि एक्लै आछु भर कस्तो छ र दुई चार थाजो बाएँ हात डर कसको छ र ओ बेलुका बसी टन्न थुक्यो गर्न थाल्यो ड्याङ लड्दा लड्दै घर पुगे चिन्दैन फर्या बोल्यो कि त मुखबाट गन्दा आउने स्याङ बोल्यो त मुखी ल्याउरो कति साह्रो है।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: नमस्कार नमस्कार।
1: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
0: मलाई त भजन कीर्तन साह्रै मनपर्छ, लैनिस गाउँ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङेमलिङ लामा। आज विक्रम सम्वत 2083 साल असार 9 गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि, ईस्वी सन् 2026 जून 23 तारीक, नेपाल सम्वत 1146 तसला थ। आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस अनि एकल महिला दिवस पनि आज बिहान सूर्योदय 5:11 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 7:01 समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँ उपत्यकामा बर्ड फ्लूको संक्रमण तीव्र, 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ, पार्टी अध्यक्ष ओलीद्वारा भत्सना। राजधानी विभागका महानिर्देशक तीर्थ

सिडनीबाट 2.7 टन लागू औषध कोकिन बरामद र फिफा विश्वकप गैरातीको खेलमा अर्जेन्टिनाद्वारा अस्ट्रिया 2-0 पराजित, सर्वाधिक गोल गर्ने खेलाड़ी बने मेसी। एलम्बु खबरको शुरूमा स्थानीय खबर। ठूलो परिमाणमा विद्युतीय चुरोट भेट्पासहित सिन्धुपाल्चोकको जुगल गाउँपालिका चारका रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 3 खागदलबाट हिजो 2,59,50,000 रूपियाँ बराबरको 7,700 थान विद्युतीय चुरोट भेट्पा र बलेरो गाड़ी सहित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। तातो पानीबाट 12 विषयतर्फ आउँदै गरेको बलेरो गाड़ीमा लुकाई छिपाई अवैध रूपमा ल्याउँदै गरेको विभिन्न ब्राण्डका विद्युतीय चुरोट सहित गाड़ी र श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। इलाका प्रहरी कार्यालय 12 विषयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध भेट्पासहित उनलाई नियन्त्रणमा लिएको हो। श्रेष्ठलाई बरामद सामान सहित थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको प्रगति, विद्यालय उमेर समूहका बाल बालिकाको विद्यालय पहुँच सुनिश्चितता तथा शिक्षाको अधिकारबाट व्यावहारिक रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ उक्त घोषणा कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमको प्रमुख अतिथि झम्कनाथ नेपालले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुहुँदै अनिवार्य तथा निशुल्क शिक्षा घोषणाले गाउँपालिकाको शैक्षिक विकासमा नयाँ अध्याय थपेको बताउनुभयो। रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,03,20,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आमदानी र संचित कोष समेत गरी करिब 9,70,00,000 रूपियाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित 3 दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा नवज्योति मीडिया हाउस प्रणालीको आयोजनामा सम्पन्न तालिममा इन्द्रेश्वरी मावि मेलम्चीमा अध्ययनरत 29 जना विद्यार्थीहरूको सहभागिता रहेको नगर प्रमुख आयतमान तामाङले बताउनुभयो। तालिममा समाचार लेखन, अन्तर्वार्ता, संचारका आधारभूत सिद्धान्त, पत्रकारिताको भूमिका तथा व्यावहारिक अभ्यास सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। एलम्बु खबरमा राष्ट्रिय खबर। काठमाण्डु उपत्यका 3 वटा जिल्लामा एकै पटक धेरै स्थानमा बर्ड फ्लूको संक्रमण देखिएको छ। पशु सेवा विभागले हिजो सोमबार पशु प्राविधिकहरूको 4 टोली परिचालन गरी बर्ड फ्लू H5N1 पुष्टि भएको फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ। उपत्यका 50 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू फैलिसकेको छ। यो अत्याधिक संख्या हो। विभागका एभिएसन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले भन्नुभयो। उपाध्यायका अनुसार उपत्यका कैयान सासाना फार्ममा पनि बर्ड फ्लूको संक्रमण देखिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखाना लगायतका 3 जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले जनाएको छ। संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सार लगायतका दर्जनौ पक्षी मरिसकेका छन्। जंगली बिरालो, सिभेट लगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले गत शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पंक्षीजन्य उत्पादन, दाना नष्ट गर्ने स्थान सील गर्ने र 42 दिनसम्म आवाज जावतमा रोक लगाउने गर्छ। अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएका छन्। त्यस्तै 1,00,000 अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो सुर्खेतबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोकले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेको थियो। सही आधारमा अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिएको हो। विभागले सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ,